0: आवाज दे रहा है ये मैदान ए करबला, आवाज दे रहा है ये मैदान ए करबला, कुछ रोज रह गए हैं शिकस्ते यजीद में। आप सुन रहे हैं FM 101 से मुहर्रम उल हराम की खुसूसी नशरियात।
1: फरजंदे पयंबर का मदीने से सफर है, सादात की बस्ती के उजड़ने की खबर है, दरपेश है वो गम के जहां जेरो सबर है, गुल चाक गिरे बां है सबा खाक बसर है, गुल रू सिफते गुंशा कमर बस्ता खड़े हैं, सब एक जगह सूरते गुलदस्ता खड़े हैं, रुखसत के लिए लोग चले आते हैं बाह, हर कल्ब हजी है तो हर एक चश्म है पूर्णम, ऐसा नहीं घर कोई के जिसमें नहीं मातम, कुल है कि चला दिलबरे मखदूम आए आलम, खुदाम खड़े पीटते हैं कब्रे नबी के, रोजे पे उदासी है रसूले अरबी के, तदबीरे सफर में है उधर सिपते पयंबर, घर में कभी आते हैं कभी जाते हैं बाहर, असबाब निकलवाते हैं अब्बास से दिलावर, तकसीम सवारी के तरद्दुद में है अकबर, शह को जिन्हें ले जाना है वो पाते हैं घोड़े, खाली हुआ स्तबल चले आते हैं घोड़े, और आते मोहल्ला चली आती हैं बसद गम, कहती हैं ये दिन रहलते जहरा से नहीं कम, पुरसे की तरह रोने का गुल होता है हर दम, फर्श उठता है क्या बिछती है गोया सफे मातम, गुल होता है हर समत जुदा होती है जैनब, हर एक के गले मिलती है और रोती है जैनब, ले ले के बलाएं यही सब करती हैं तकरीर, इस गर्मी के मौसम में कहां जाते हैं शब्बीर, समझाती नहीं भाई को ऐ शाह की हमशीर, मुस्लिम का खताए तो करें कूच की तदबीर, लिल्लाह अभी कब्रे पयंबर को न छोड़ें, घर फातिमा जहरा का है इस घर को न छोड़ें, इन बीबियों से कहती थी ये शाह की हमशीर, बहनों हमें यसरब से लिए जाती है तकदीर, इस शहर में रहना नहीं मिलता किसी तदबीर, ये खत पे खत आए हैं कि मजबूर हैं शब्बीर, मुझको भी है रंज ऐसा कि कुछ कह नहीं सकती, भाई से जुदा हो के मगर रह नहीं सकती, ये कहती थी जैनब के पुकारे शहे आदिल, तैयार हैं दरवाजे पे सब हौद जो महमिल, तय शाम तलक होगी कहीं आज की मंजिल, रुखसत करो लोगों को कि अब रोने से हासिल, चलती है हवा सर्द अभी वक्त सहर है, बच्चे कई हमराह हैं गर्मी का सफर है, बैतु शरफे खास से निकले शहे अबरार, रोते हुए ड्योड़ी पे गए इतरते अतहार, पर राशों को अब्बास पुकारे ये बतकरार, पर्दे की कनातों से खबरदार खबरदार, बाहर हरम आते हैं रसूले दो सरा के, शुका कोई झुक जाए ना झोंके से हवा के, अब्बास से अली से अली अकबर ने कहा तब, हैं काफलाए सालारे हरम हजरत जैनब, पहले हों वो असवार तो महमिल में चढ़े सब, हजरत ने कहा हाँ यही मेरा भी है मतलब, घर में मेरे जहरा की जगह बिनते अली है, मैं जानता हूँ माँ मेरे हमराह चली है, जैनब दहे महमिल जो हुई दुख्तरे जहरा, नाकों पे चढ़े सब हरमे सैयदे वाला, आने लगे रहवार खुला गर्द का पर्दा, अब्बास से बोले ये शहे यसरबो बतहा, सदमा है बिछड़ने का मेरे रूहे नबी पर, रुखसत को चलो कब्रे रसूले अरबी पर, पैदल शहेदी रोजाए अहमद पे सिधारे, तुर्बत से सदा आई के आ आ मेरे प्यारे, तावीज से शब्बीर लिपट कर ये पुकारे, ملتا نہیں آرام نواسے کو تمہارے. خط کیا ہے اجل کا یہ پیام آیا ہے نانا, آج آخری رخصت کو غلام آیا ہے نانا. یہ کہہ کے ملا قبر سے شہ نے جو رخ پاک, ہلنے لگا صدمے سے مزار شہ لولاک. جنبش جو ہوئی قبر کو تھرا گئے افلاک, کانپی جو زمین صحن مقدس میں اڑی خاک. اس شور میں آئی یہ صدا روضہ جد سے, تم آگے چلو ہم بھی نکلتے ہیں لحد سے. اس ذکر پہ رویا کیے شہ سر کو جھکائے, وہاں سے جو اٹھے فاطمہ کی قبر پہ آئے. پائی نے لحد گر کے بہت اشک بہائے, آواز یہ آئی کہ میں صدقے میرے جائے. ہے شور تیرے کوچ کا جس دن سے وطن میں, پیارے میں اسی دن سے تڑپتی ہوں کفن میں. پہلو میں جو تھی فاطمہ کے تربت شبر, اس قبر سے لپٹے بمحبت شہ صفدر. چلائے کہ شبیر کی رخصت ہے برادر, حضرت کو تو پہلو ہوا اماں کا میسر. قبریں بھی جدا ہیں تہے افلاک ہماری, دیکھیں ہمیں لے جائے کہاں خاک ہماری. روشن ہوئی کعبے کی زمین نور خدا سے, مکے نے شرف اور بھی پایا شرفا سے. جھک جھک کے ملے سبت پیمبر غربا سے, آباد ہوا شہر نمازوں کی صدا سے. خوش ہو کے ہوا خواہ یہ کہتے تھے علی کے, سب آپ کی خوبو ہے نواسے میں نبی کے. کعبے میں بھی ایک دن نہ ملا شاہ کو آرام, کوفے سے چلے آتے تھے نامے سحر و شام. آدانے گزرنے نہ دیے حج کے بھی ایام, کھولا پسرے فاطمہ نے باندھ کے احرام. عازم طرف راہ الہی ہوئے حضرت, تھی ہشتم ذوالحج کے راہی ہوئے حضرت. ملتا تھا کوئی مرد مسافر جو سرے راہ, یوں پوچھتے تھے اس سے بحسرت شہ زی جاہ. ایسا کوئی صحرا بھی ہے اے بندہ اللہ, ایک نہر سوا جس میں ہو چشمہ نہ کوئی چاہ. کیا ملتا ہے اس دشت میں اور کیا نہیں ملتا, ہم ڈھونڈتے پھرتے ہیں وہ صحرا نہیں ملتا. ورز یہ کرتا تھا کہ سبت شہ لولاک, ہے سخت پرندوہ وہ صحرا تہے افلاک. ہستا ہوا وہاں جائے تو ہو جاتا ہے غمناک, سنتا ہوں وہاں دن کو اڑاتا ہے کوئی خاک. وہاں رات کو آتی ہے صدا سینہ زنی کی, درویش کی ممکن ہے سکونت نہ غنی کی. چلاتی ہے عورت کوئی ہے ہے میرے فرزند, اس دشت میں ہو جائے گا تو خاک کا پیوند. تلواروں سے ٹکڑے یہیں ہوں گے تیرے دل بند, پانی یہیں ہو جائے گا بچوں پہ تیرے بند. پیارے تو اسی خاک پہ گھوڑے سے گرے گا, ہے ہے یہی خنجر تیری گردن پہ پھرے گا. ایک شیر ترائی میں یہ چلاتا ہے دن رات, کٹ جائیں گے یا ہاتھ میرے لال کے ہے ہاتھ. کیا حال کہوں نہر کا اے شاہ خوش اوقات, پانی تو نہیں شور پہ مشہور ہے یہ بات. طائر بھی دمے تشنہ دہانی نہیں پیتے, وحشی کبھی وہاں آن کے پانی نہیں پیتے. اس جا نہ اترتا ہے نہ دم لیتا ہے راہگیر, ہے شور کے اس آب میں ہے آگ کی تاثیر. پیاسوں کے لیے اس کی ہر ایک موج ہے شمشیر, اس طرح ہوا چلتی ہے جس طرح چلیں تیر. بجھتی نہیں وہاں پیاس کسی تشنہ گلو کی, بو آتی ہے اس نہر کے پانی میں لہو کی. اس شخص سے یہ کہہ کے چلے قبلہ عالم, اللہ نے چاہا تو بسائیں گے اسے ہم. عاشق پہ بلا باد بلا آتی ہے ہر دم, غم اور بڑھا وصل کا عرصہ جو رہا کم. آفت یہ نئی فوج شہنشاہ میں آئی, مسلم کی شہادت کی خبر راہ میں آئی. وارث کے لیے زوجہ مسلم کا تھا یہ حال, محمل سے گری پڑتی تھیں بکھرائے ہوئے بال، روتے تھے بہن کے لیے عباس سے خوش اقبال، وہ کہتی تھی ساتھ آئے تھے چھوٹے میرے دو لال، پوچھو تو کدھر وہ میرے پیارے گئے دونوں، فرماتے تھے شبیر کے مارے گئے دونوں۔ میدان شہادت میں جو وارد ہوئے سرور، وہاں گھاٹ پہ اترا ہوا تھا شام کا لشکر، برپا ہوئے ریتی پہ قیام شہ صفدر، پانی نہ کئی دن ہوا پیاسوں کو میسر، عباس کو پانی کے نہ ملنے کا علم تھا، بھائی کی بھی تھی فکر، سکینہ کا بھی غم تھا، وہ باغ تو سب تین پہر میں ہوا پامال، اب سرو گلستان محمد کا سنو حال، دشمن تو ہیں 900,000 اور ایک فاطمہ کا لال، سر تیغوں سے زخمی ہے بدن تیروں سے غربال، پہنچا نہیں دو روز سے پانی جو دہاں میں، ہیں پیاس سے کانٹے گل زہرا کی زباں میں، امامہ محبوب خدا خون میں تر ہے، مخدومہ عالم کی رضا خون میں تر ہے، بہتا ہے لہو سر سے گلا خون میں تر ہے، سارے تن اطہر کی قبا خون میں تر ہے۔ گرمی کی بھڑک تھی کہ پھکے جاتے تھے شبیر، رہوار کی گردن پہ جھکے جاتے تھے شبیر، آتی تھی صدا حضرت زہبا خون میں تر ہے۔ گرمی کی بھڑک تھی کہ پھکے جاتے تھے شبیر، رہوار کی گردن پہ جھکے جاتے

0: आफत में गिरफ्तार हैं नामों से मोहम्मद, मजबूर हैं नाचार हैं नामों से मोहम्मद, सरवर के आजादार हैं नामों से मोहम्मद, और जीने से बेजार हैं नामों से मोहम्मद। जिंदा की सऊबत है गरीबुल वतनी है, कुल्हाए हुसैना का है और सीना जनी है। अकबर की जवानी का किसी बीबी को गम है, असगर के लिए चश्म किसी बीबी की नम है, अब्बास की फुरकत का किसी दिल पे अलम है, दुल्हा को कोई रोती है सर जानू पे खम है, करती है कोई याद मोहम्मद के पिसर को, दीवार से रोकर कोई टकराती है सर को, कहती है कोई लूटा गया बाग हमारा, हाय हाय मेरे बच्चे को सितमगारों ने मारा, मुझ बीबी का पीरी में रहा कुछ ना सहारा, दुनिया से मेरा लाल जवां हो के सिधारा, शादी भी हुई थी ना मेरे लखते जिगर की, मैं मर न गई हाय बला लेके पिसर की, हर शाम और सहर शोर ये था हाय हुसैना, अब तक न कफन तुमको मिला हाय हुसैना, काटा तेरा जालिम ने गला हाय हुसैना, कुंबा तेरा आफत में फंसा हाय हुसैना, तुम छुट गए कटवा के गला रंजो अलम से, अब कौन छुड़ावेगा हमें कैद उस सितम से, इस कैद में था बाली सकीना को ना आराम, सर पीटती थी हाथों से रोकर सहरो शाम, सब भूली थी बाबा का ही बस याद था एक नाम, कहती थी कि अम्मा नहीं जीने की मैं नाकाम, पाऊंगी कहां फातमा जहरा के पिसर को, हैं ढूंढती आंखें मेरी मजलूम पिदर को, मुंह चूम के बहलाती थी माँ ऐ मेरी प्यारी, अब आएगी यहां बीबी के बाबा की सवारी, आओ करो आराम मेरी गोद में वारी, रुदात सुनी है शहे वाला ने तुम्हारी, छाती से हुसैन आके लगामेंगे मेरी जान, अब्बास अली पानी पिलामेंगे मेरी जान, वो कहती ना सोऊंगी अगर नींद भी आए, है कौन जो छाती पे सकीना को सुलाए, हाल अपना किसे आह ये मजलूम सुनाए, बाबा नहीं जानू पे मुझे कौन बिठाए, सीना मेरा अब दर्द यतीमी से तपा है, बिछड़ी हूं पिदर से मुझे आराम कहाँ है, याद आता है बाबा का वो छाती पे सुलाना, वो प्यार की बातें वो मेरा नाज उठाना, वो पीठ पे शफकत से मेरे हाथ फिराना, और प्यार से हर वक्त वो मुंह चूमते जाना, ता हश्र बस अब शाद ना होएगी सकीना, चैन आएगा जब कब्र में सोएगी सकीना, ये नील तमाचों के किसे आह दिखाऊं, कानों के मैं दुख का किसे अहवाल सुनाऊं, अब्बास चचा को भला किस तरह से पाऊं, अकबर हैं कहां जिनको हिमायत में बुलाऊं, डर शिम्र का ये है कि मैं चिल्ला नहीं सकती, वो आ नहीं सकते मैं वहां जा नहीं सकती, माँ ने कहा कुर्बान तेरे ऐ बेकसो बे पर, अब रोने की ताकत नहीं है चुप रहो दम भर, सुन लेवे का रोना तेरा घर शिम्र बदख्तर, बेरहम है बेदादी से घुरकेगा सितमगर, दुश्मन तेरी आवाज का वो दुश्मन दी है, हम बेकसो मजबूर हैं कुछ जोर नहीं है, वो कहती थी सीने में तड़पता है मेरा दिल, मर जाऊं तो आसान हो अम्मा मेरी मुश्किल, इस दुख की मैं अब हो नहीं सकती मुतहम्मिल, राजी हूं मुझे त्याग से कोई करे बिस्मिल, बाबा की जुदाई ने ये बेताब किया है, कानों का भी अब दर्द मुझे भूल गया है, गश हो गई बस इतने में वो बेकसो पुरगम, हर बीबी को बस हो गया एक सख्ते का आलम, बानों ने कहा हाय मैं अब क्या करूं इस दम, हाथों से चली शेफताए सैयद अकरम, जानो जिगरे शाह मदीना को गश आया, फरियाद है सकीना को गश आया, یہاں ہائے سکینہ کا ہوا شور جو ایک بار، تب خواب سے حاکم بھی محل میں ہوا بیدار، منگوائی خبر جب تو کسی نے کیا اظہار، ایک چار برس کی جو ہے شبیر کی دلدار، یاد اس کو نہیں شہ کی فراموش ہوئی ہے، بابا کو یہ روئی ہے کہ بے ہوش ہوئی ہے، حلقہ کیے گرد اس کے حرم روتے ہیں باہم، کہرام ہے زندہ میں قیامت کا ہے عالم، بولا یہ خبرداروں سے اس وقت وہ اسلم، پہنچاؤ خرابے میں سر سید اکرم، بیتاب ہے مل لے شہ مظلوم کے سر سے، محروم نہ رہ جائے وہ دیدار پدر سے، جس تشت تلائی میں رکھا تھا سر سرور، خدام روانہ ہوئے جلدی اسے لے کر، جا کر در زندہ پہ پکارے وہ بدختر، لے جاؤ کوئی آ کے سر سید بے سر، خوشبو اسے شبیر کی زلفوں کی سنگھا دو، سر باپ کا مظلوم سکینہ کو دکھا دو، روتے در زندہ پہ گئے سید سجاد، سر باپ کا ہاتھوں میں لیا بادل ناشاد، زندہ میں چلے کرتے ہوئے نالا و فریاد، جا پہنچے تو بی بی سے کہا رو کے یہ ارشاد، شبیر کا سر آیا ہے تعظیم کو اٹھو، زہرا کے جگر بند کی تسلیم کو اٹھو، سر پیٹی یہ سنتے ہی سبھی بیبیاں باہم، زینب نے کہا کرتی ہے تسلیم یہ پرغم، ہاتھوں پہ لیا پھر سر سردار دو عالم، سر پیٹ کے سب بیبیاں کرنے لگی ماتم، سر ہاتھوں پہ بھائی کا بہن کے جو دھرا تھا، ایک نور خدا چار طرف جلوہ نما تھا، بالی پہ سکینہ کے سرے شاہ جو لائی، بو گیسوئے سرور کی سکینہ کو سنگھائی، بابا کی جو بو دختر مظلوم نے پائی، کچھ غش سے افاقہ ہوا اور ہوش میں آئی، آہستہ کہا روح مزہ پاتی ہے لوگو، بو بابا کی زلفوں کی چلی آتی ہے لوگو، پھر تھام کے شانے اسے بانوں نے اٹھایا، زینب نے کہا لے تیرا بے کس پدر آیا، سر خاک پہ سجدے کو سکینہ نے جھکایا، دیکھا جو سوئے تشت تو یہ شور مچایا، بابا کا میرے سر ہے یہ پہچان گئی میں، ان خون بھری زلفوں کے قربان گئی میں، چھوٹے سے جو ہاتھوں سے اٹھایا سر سرور، آنکھیں ملی رخساروں سے منہ رکھ دیا منہ پر، لکھا ہے کہ جنبش میں تب آئے لب اتھر، حضرت نبی ایجاز سے چومے لب دختر، واہ ہو گئیں آنکھیں شہ مظلوم کے سر کی، بیٹی پہ عجب یاس سے حضرت نے نظر کی، بیٹی نے کہا صدقے میں اس پیار کے بابا، یہ کس نے گلا آپ کا تلوار سے کاٹا، سر تو ہے یہاں اور تنے پر نور ہے کس جا، وہ بازو کہاں ہیں جو میرے ہوتے تھے تکیا، اب منہ سے نکلتا ہے کلے جہاں میرا پھٹ کر، وہ چھاتی کہاں جس سے میں سوتی تھی لپٹ کر، اس سن میں کہوں کیا جو ستم میں نے اٹھائے، یا شاہ تماچے مجھے ظالم نے لگائے، بندے میرے چھینے مجھے نیزے بھی دکھائے، باندھے ہوئے گردن میں رسن کھینچتے لائے، نہ پاس ہیں آپ اور نہ چچا جان ہمارے، فریاد کے مجروح ہوئے کان ہمارے، اتنے میں کہا شمر ستمگر نے یہ آ کر، لے جاؤ بس اب جلدی سرے سبت پیمبر، حاکم کا مجھے حکم یہ پہنچا ہے مقرر، دم بھر سے زیادہ نہ رہے یہاں سرے سرور، روتی ہے تو دکھلا دو ذرا شکل پدر کو، بہلی ہو سکینہ تو حوالے کرو سر کو، نادا نے سنی شمر کی آواز جو ایک بار، تن کانپ گیا سہم گئی وہ جگر افکار، بانوں سے لپٹ کر کہا اے مادر غمخار، جان اپنی میں دوں گی پر یہ سر دوں گی نہ زنہار، کرتے میں چھپا لیتی ہوں اس خون بھرے سر کو، دیکھا نہیں جی بھر کے ابھی اپنے پدر کو، سن لو یہ وصیت میری تم سب کے میں قربان، تم بھی نہ اسے دیجیو سر سرور زیشان، جھنجلا کے مجھے قتل کرے یہ بدی ماں، سر باپ کا رکھ دیجیو میری قبر میں اماں، ہوگا نہ قلق روح میری شاد رہے گی، واللہ میری گور بھی آباد رہے گی۔ ڈیوڑی سے سکینہ کی سنی شمر نے تقریر، زندہ میں گیا چین بجبین دست بشمشیر، تھرائے حرم سہم گئی دختر شبیر، فرمانے لگے اس سے یہ تب عابد دلگیر، اس ظلم رسیدہ کنا آزار دے بس کر، معصوم سکینہ کی یتیمی پہ ترس کر، ظالم نے بزور اس سے سرے شاہ کو چھینا، اور لے گیا زندہ سے سرے شاہ مدینہ۔ بیبیاں تو لگیں پیٹنے رو کر سرو سینا، اور مر گئی بس ہائے بدر کہہ کے سکینہ۔ ایک دھوم ہوئی خانہ زندہ میں بکا کی، تھا شور کے شبیر کی عاشق نے قضا کی، ماں بولی کہ بچی تیری صورت کے میں صدقے، ہائے ہائے میری پیاری تو جدا ہو گئی مجھ سے، ماں چھوٹی سی میت تیری کن آنکھوں سے دیکھے، آخر ہوئی بی بی نہ اٹھائے گئے صدمے، مادر تیری مظلومی کے قربان سکینہ، معصوم سکینہ میری نادان سکینہ، صدقے گئی اب روتی نہیں شمر کے ڈر سے، کہتی نہیں اماں مجھے ملوا دو پدر سے، گھر دادی کے تم آج چلی ہو میرے گھر سے، منہ موڑ گئی مادر تفتیدہ جگر سے، میں روتی ہوں بیدار نہیں ہوتی ہو بی بی، چھاتی پہ دھرے ہاتھ پوڑی سوتی ہو بی بی، پھر رکھ کے منہ اس بچی کے منہ پہ یہ پکاری، اسخر کی طرح چھوڑ گئی تم ہمیں واری، بی بی میں نہیں جینے کی فرقت میں تمہاری، ہائے ہائے میری عاشق میری بے کس میری پیاری، مادر سے برے وقت میں منہ موڑ گئی تم، اس قید میں رونے کے لیے چھوڑ گئی تم، ننھی سی کہاں قبر بناؤں میں تمہاری، چادر بھی نہیں جس کا کفن دوں تمہیں واری، پردیس میں کی تو نے قضا ہے میری پیاری، کیا آخری خدمت کرے ماں درد کی ماری، پوشیدہ تہے خاک جو تن ہوگا تمہارا، یہ خون بھرا کرتا ہی کفن ہوگا تمہارا۔
1: تاریخ مثال ایسی کوئی ڈھونڈ کے لائے، سر تن سے جدا بھی ہو مگر موت نہ آئے، سوچوں میں صبر و رضا کے جو معنی، ایک نام حسین ابن علی ذہن میں آئے۔